0: जो कुछ आसमानों और जमीन में है वो सब जानता है, और जो कुछ तुम छुपा कर करते हो और जो खुल्लम खुल्ला करते हो उससे भी आगाह है, और खुदा दिल के भेदों से वाकिफ है।
1: أَلَمْ يَأْتِكُمْ نَبَأُ الَّذِينَ كَفَرُوا مِنْ قَبْلُ فَذَاقُوا وَبَالَ أَمْرِهِمْ وَلَهُمْ عَذَابٌ أَلِيمٌ
0: کیا تم کو ان لوگوں کے حال کی خبر نہیں پہنچی جو پہلے کافر ہوئے تھے تو انہوں نے اپنے کاموں کی سزا کا مزہ چکھ لیا اور ابھی دکھ دینے والا عذاب اور ہونا ہے।

0: السلام علیکم خواتین و حضرات، پروگرام حیات طیبہ کی نویں نشست کے ساتھ قاسم بھٹی آپ کی خدمت میں حاضر ہے۔ پچھلی نشست میں ہم نے قریش کا ابو طالب کے سامنے جانا اور نبی پاک صلی اللہ علیہ وآلہ وسلم کو تبلیغ سے روکنے کے مراحل پر نظر ڈالی تھی۔ آج ہم اس سلسلے کو مزید آگے بڑھائیں گے۔ نبی پاک صلی اللہ علیہ وآلہ وسلم کے قتل کی تجویز، ان دونوں گفتگووں کی ناکامی کے بعد قریش کا جذبہ جور و ستم اور بھی بڑھ گیا اور ایزا رسانی کا سلسلہ پہلے سے فزوں تر اور سخت تر ہو گیا۔ انہی دنوں قریش کے سرکشوں کے دماغ میں نبی پاک صلی اللہ علیہ وآلہ وسلم کے خاتمے کی ایک تجویز ابھری، لیکن یہی تجویز اور یہی سختیاں مکہ کے جانبازوں میں سے دو نادرہ روزگار سرفروشوں یعنی حضرت حمزہ بن عبد المطلب رضی اللہ تعالیٰ عنہ اور حضرت عمر بن خطاب رضی اللہ تعالیٰ عنہ کے اسلام لانے اور ان کے ذریعہ اسلام کو تقویت پہنچانے کا سبب بن گئی۔ جور و جفا کے سلسلے دراز کے ایک دو نمونے یہ ہیں کہ ایک روز ابو لہب کا بیٹا عتیبہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے پاس آیا اور ایزا رسانی کے ساتھ مسلط ہو گیا۔ آپ صلی اللہ علیہ وآلہ وسلم کا کرتا پھاڑ دیا اور آپ کے چہرے پر تھوک دیا، اگرچہ تھوک آپ کے چہرے پر نہ پڑا۔ اسی موقع پر نبی پاک صلی اللہ علیہ وآلہ وسلم نے بد دعا کی کہ اے اللہ، اس پر اپنے کتوں میں سے کوئی کتا مسلط کر دے۔ نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی یہ بد دعا قبول ہوئی۔ چنانچہ عتیبہ ایک بار قریش کے کچھ لوگوں کے ہمراہ سفر میں گیا۔ جب انہوں نے ملک شام کے مقام زرقہ میں پڑاؤ ڈالا تو رات کے وقت شیر نے ان کا چکر لگایا۔ عتیبہ نے دیکھتے ہی کہا، ہائے میری تباہی، یہ خدا کی قسم مجھے کھا جائے گا، جیسا کہ محمد نے مجھ پر بد دعا کی ہے۔ دیکھو میں شام میں ہوں، لیکن اس نے مکہ میں رہتے ہوئے مجھے مار ڈالا۔ احتیاطاً لوگوں نے عتیبہ کو اپنے اور جانوروں کے گھیرے کے بیچوں بیچ سلایا، لیکن رات کو شیر سب کو پھلانگتا ہوا سیدھا عتیبہ کے پاس پہنچا اور سر پکڑ کر ذبح کر ڈالا۔ ایک بار عقبہ بن ابی معیط نے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی گردن حالت سجدہ میں اس زور سے روندی کہ معلوم ہوتا تھا کہ دونوں آنکھیں نکل آئیں گی۔ ابن اسحاق کی ایک طویل روایت سے بھی قریش کے سرکشوں کے اس ارادے پر روشنی پڑتی ہے کہ وہ نبی پاک صلی اللہ علیہ وآلہ وسلم کے خاتمے کے چکر میں تھے۔ چنانچہ اس روایت میں بیان کیا گیا ہے کہ ایک بار ابو جہل نے کہا، برادران قریش، آپ دیکھتے ہیں کہ محمد ہمارے دین کی عیب چینی، ہمارے آبا و اجداد کی بدگوئی، ہماری عقلوں کی تخفیف اور ہمارے معبودوں کی تذلیل سے باز نہیں آتا، اس لیے میں اللہ سے عہد کر رہا ہوں کہ ایک بہت بھاری اور بمشکل اٹھانے والا پتھر لے کر بیٹھوں گا، اور جب وہ سجدہ کرے گا تو اسی پتھر سے اس کا سر کچل دوں گا۔ اب اس کے بعد چاہے تم لوگ مجھے بے یارو مددگار چھوڑ دو، چاہے میری حفاظت کرو، اور بنو عبدی مناف بھی اس کے بعد جو جی چاہے کرے۔ لوگوں نے کہا، نہیں واللہ ہم تمہیں کبھی کسی معاملے میں بے یارو مددگار نہیں چھوڑ سکتے، تم جو کرنا چاہتے ہو کر گزرو۔ صبح ہوئی تو ابو جہل ویسا ہی ایک پتھر لے کر رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے انتظار میں بیٹھ گیا۔ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم حسب دستور تشریف لائے اور کھڑے ہو کر نماز پڑھنے لگے۔ قریش بھی اپنی مجلسوں میں آ چکے تھے اور ابو جہل کی کاروائی دیکھنے کے منتظر تھے۔ جب رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سجدے میں تشریف لے گئے تو ابو جہل نے پتھر اٹھایا، پھر آپ کی جانب بڑھا، لیکن جب قریب پہنچا تو شکست خوردہ حالت میں واپس بھاگا۔ اس کا رنگ فک تھا اور وہ اس قدر مروب تھا کہ اس کے دونوں ہاتھ پتھر پر چپک کر رہ گئے تھے، وہ بمشکل ہاتھ سے پتھر پھینک سکا۔ ادھر قریش کے کچھ لوگ اٹھ کر اس کے پاس آئے اور کہنے لگے، ابو الحکم تمہیں کیا ہو گیا ہے؟ اس نے کہا، میں نے رات جو بات کہی تھی وہی کرنے جا رہا تھا، لیکن جب اس کے قریب پہنچا تو ایک اونٹ آڑے آ گیا، باخدا میں نے کبھی کسی اونٹ کی ویسی کھوپڑی، ویسی گردن اور ویسے دانت देखे ही नहीं, वो मुझे खाना चाहता था। इब्ने इसहाक कहते हैं, मुझे बताया गया कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने फरमाया, ये जिब्राईल अलैहि सलाम थे, अगर अबू जहल करीब आता तो इसे धर पकड़ते। इसके बाद अबू जहल ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम के खिलाफ एक ऐसी हरकत की जो हजरत हमजा रजी अल्लाह तआला अन्हु के इस्लाम लाने का सबब बन गई। तफसील आ रही है। जहां तक कुरैश के दूसरे बदमाशों का ताल्लुक है, तो इनके दिलों में भी नबी पाक सल्लल्लाहु अलैहि वालैहि वसल्लम के खात्मे का ख्याल बराबर पक रहा था। चुनाचे हजरत अब्दुल्ला बिन अमरू बिन आरिस से इब्ने इसहाक ने इनका ये बयान नकल किया है कि एक बार मुशरिकीन हतीम में जमा थे, मैं भी मौजूद था। मुशरिकीन ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम का जिक्र छेड़ा और कहने लगे, इस शख्स के मामले में हमने जैसा सब्र किया है इसकी मसाल नहीं, दर हकीकत हमने इसके मामले में बहुत ही बड़ी बात पर सब्र किया है। ये गुफ्तगू चल ही रही थी कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम नमुदार हो गए। आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने तशरीफ लाकर पहले हजरे अस्वद को चूमा और फिर तवाफ करते हुए मुशरिकीन के पास से गुजरे। इन्होंने कुछ कहकर तानाजनी की, जिसका असर मैंने आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम के चेहरे पर देखा। इसके बाद जब दोबारा आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम का गुजर हुआ, तो मुशरिकीन ने फिर इसी तरह की लानतान की, मैंने इसका भी असर आपके चेहरे पर देखा। इसके बाद आप सहबारा गुजरे, तो मुशरिकीन ने फिर आप पर लानतान की। अब की बार आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम ठहर गए और फरमाया, कुरैश के लोगों, सुन रहे हो, उस जात की कसम जिसके हाथ में मेरी जान है, मैं तुम्हारे पास तुम्हारे कत्लो ज़िबह का हुक्म लेकर आया हूँ। आपके इस इरशाद ने लोगों को पकड़ लिया। इन पर ऐसा सख्ता तारी हुआ कि गोया हर आदमी के सर पर चिड़िया है, यहाँ तक कि जो आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम पर सबसे ज्यादा सख्त था, वह भी बेहतर से बेहतर लफ्ज जो पा सकता था इसके जरिए आपसे तलबगार रहमत होते हुए कहने लगा, अबुल कासिम वापस जाइए, खुदा की कसम आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम कभी भी नादान ना थे। दूसरे दिन कुरैश फिर इसी तरह जमा होकर आपका जिक्र कर रहे थे कि आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम नमुदार हुए। देखते ही सब यकजान होकर एक आदमी की तरह आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम पर पल पड़े और आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम को घेर लिया। फिर मैंने एक आदमी को देखा कि इसने गले के पास से आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम की चादर पकड़ ली और बल देने लगा। अबू बकर रजी अल्लाह तआला अन्हु आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम के बचाव में लग गए। वो रोते जाते और कहते जाते, क्या तुम लोग एक आदमी को इसलिए कत्ल कर रहे हो कि वो कहता है कि मेरा रब अल्लाह है? इसके बाद वो लोग आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम को छोड़कर पलट गए। सामईन, यहाँ पर लेते हैं छोटा सा वक्फा। वक्फे के दौरान आप सुनेंगे नाते रसूल मकबूल सल्लल्लाहु अलैहि वालैहि वसल्लम। वक्फे के बाद हाजिर होंगे और अपनी गुफ्तगू का सिलसिला दोबारा शुरू करेंगे।
1: आपकी समातों से टकराती ये आवाज़ UCP की दुनिया FM 92.6।

0: आप सुन रहे हैं FM 92.6 UCP की दुनिया।
1: सामईन, वक्फे के बाद एक बार फिर खुश आमदीद। वक्फे पर जाने से पहले हम कुरैश की जानिब से नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की कत्ल की तजवीज का जायजा ले रहे थे। अपने इस सिलसिले को मजीद आगे बढ़ाते हैं। हज़रत अस्मा रज़ी अल्लाहु ताला अन्हा की रवायत में मजीद तफसील है कि हज़रत अबू बकर रज़ी अल्लाहु ताला अन्हु के पास ये चीख पहुंची कि अपने साथी को बचाओ। वो झट हमारे पास से निकले। इनके सर पर चार चोटियां थी। वो ये कहते हुए गए कि तुम लोग एक आदमी को महज इसलिए कत्ल करना चाहते हो कि वो कहता है कि मेरा रब अल्लाह है। मुशरिकीन नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को छोड़कर अबू बकर पर पल पड़े। वो वापस आए तो हालत ये थी कि हम इनकी चोटियों का जो बाल भी छूते थे वो हमारी चुटकी के साथ चला आता था। हजरत हमजा रज़ियल्लाहु ताला अन्हु का कबूल इस्लाम। मक्का की फिजा जुल्म और जोर की इन स्याह बादलों में गंभीर थी कि अचानक एक बिजली चमकी और मखूरों का रास्ता रोशन हो गया, यानी हज़रत हमजा रज़ियल्लाहु ताला अन्हु मुसलमान हो गए। इनके इस्लाम लाने का वाकया नबी पाक सल्लल्लाहु अलैहि वालैहि वसल्लम के अखीर का है और अगलब ये है कि वो माह जिल हज में मुसलमान हुए थे। इनके इस्लाम लाने का सबब यह है कि एक रोज़ अबू जहल कोहे सफ़ा के नज़दीक रसूलल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम के पास से गुज़रा तो आपको ईज़ा पहुँचाई और सख्त सुस्त कहा। रसूलल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम खामोश रहे और कुछ भी ना कहा, लेकिन इसके बाद इसने आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम के सर पर एक पत्थर दे मारा जिससे ऐसी चोट आई कि खून बह निकला। फिर वो खाना काबा के पास कुरैश की मजलिस में जा बैठा। अब्दुल्लाह बिन जुदान की एक लोंडी कोहे सफ़ा पर वाके अपने मकान से ये सारा मंजर देख रही थी। हज़रत हमजा रज़ियल्लाहु ताला अन्हु कमान हमाइल की शिकार से वापस तशरीफ लाए तो इसने इनसे अबू जहल की सारी हरकत कह सुनाई। हज़रत हमजा रज़ियल्लाहु ताला अन्हु गुस्से से भड़क उठे। ये कुरैश के सबसे ताकतवर और मजबूत जवान थे। माजरा सुनकर कहीं एक लम्हा रुके बगैर दौड़ते हुए और ये तहैया किए हुए आए कि जूं ही अबू जहल का सामना होगा इसकी मुरम्मत कर देंगे। चुनाचे मस्जिद हराम में दाखिल होकर सीधे इसके सर पर जा खड़े हुए और बोले, ओ सरीन पर खुशबू लगाने वाले, ए बुजदिल, तू मेरे भतीजे को गाली देता है, हालांकि मैं भी इसी के दीन पर हूँ। इसके बाद कमान से इस जोर की मार मारी कि इसके सर पर बदतरीन किस्म का जख्म आ गया। इस पर अबू जहल के कबीले बनू मखजूम और हज़रत हमजा रज़ियल्लाहु ताला अन्हु के कबीले बनू हाशिम के लोग एक दूसरे के खिलाफ भड़क उठे, लेकिन अबू जहल ने ये कहकर इन्हें खामोश कर दिया कि अबू अमारा को जाने दो, मैंने वाकई इसके भतीजे को बहुत बुरी गाली दी थी। इब्तदान हज़रत हमजा रज़ियल्लाहु ताला अन्हु का इस्लाम महज इस हमियत के तौर पर था कि इनके अजीज की तोहीन क्यों की गई, लेकिन फिर अल्लाह ने इनका सीना खोल दिया और इन्होंने इस्लाम का कड़ा मजबूती से थाम लिया और मुसलमानों ने इनकी वजह से बड़ी इज्जत और कुव्वत महसूस की। हज़रत उमर रज़ियल्लाहु ताला अन्हु का कबूल इस्लाम। जुल्म व तुग़यान के स्याह बादलों की इस गमगीर फिजा में एक और बरके ताबा का जलवा नमूदार हुआ जिसकी चमक पहले से ज्यादा खैराकुन थी, यानी हज़रत उमर रज़ियल्लाहु ताला अन्हु मुसलमान हो गए। इनके इस्लाम लाने का वाक़या सुनन नबी का है। वो हज़रत हमजा रज़ियल्लाहु ताला अन्हु के सिर्फ 3 दिन बाद मुसलमान हुए थे और नबी पाक सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने इनके इस्लाम लाने के लिए दुआ की थी। चुनाचे इमाम तिर्मिज़ी रहमतुल्लाह अलैह ने इब्ने उमर से रवायत की है और इसे सही भी करार दिया है। इसी तरह तिब्रानी ने हज़रत इब्ने मसूद रज़ियल्लाहु ताला अन्हु और हज़रत अनस रज़ियल्लाहु ताला अन्हु से रवायत की है कि नबी पाक सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने फरमाया, ए अल्लाह, उमर बिन ख़त्ताब और अबू जहल बिन हशाम में से जो शख्स तेरे नज़दीक ज़्यादा महबूब है इसके ज़रिए से इस्लाम को क़ुव्वत पहुँचा। اللہ نے یہ دعا قبول فرمائی اور حضرت عمر رضی اللہ تعالیٰ عنہ مسلمان ہو گئے۔ اللہ کے نزدیک ان دونوں میں زیادہ محبوب حضرت عمر رضی اللہ تعالیٰ عنہ تھے۔ حضرت عمر رضی اللہ تعالیٰ عنہ کے اسلام لانے سے متعلق جملہ روایت پر مجموعی نظر ڈالنے سے واضح ہوتا ہے کہ ان کے دل میں اسلام رفتہ رفتہ جاگزی ہوا۔ مناسب معلوم ہوتا ہے کہ ان روایات کا خلاصہ پیش کرنے سے پہلے حضرت عمر رضی اللہ تعالیٰ عنہ کے مزاج اور جذبات و احساسات کی طرف بھی مختصراً اشارہ کر دیا جائے۔ حضرت عمر رضی اللہ تعالیٰ عنہ اپنی تند مزاجی اور سخت خوئی کے لیے مشہور تھے۔ مسلمانوں نے طویل عرصے تک ان کے ہاتھوں طرح طرح کی سختیاں جھیلی تھی۔ ایسا معلوم ہوتا ہے کہ ان میں متضاد قسم کے جذبات باہم دست و گریباں تھے۔ چنانچہ ایک طرف وہ آبا و اجداد کی ایجاد کردہ رسموں کا بڑا احترام کرتے تھے اور بلا نوشی اور لہو لاب کے دل دادا تھے، لیکن دوسری طرف وہ ایمان و عقیدے کی راہ میں مسلمانوں کی پختگی اور مصائب کے سلسلے میں ان کی قوت برداشت کو خوشگوار حیرت و پسندیدگی کی نگاہ سے دیکھتے تھے۔ پھر ان کے اندر کسی بھی عقل مند آدمی کی طرح شکوک و شبہات کا ایک سلسلہ تھا جو رہ رہ کر ابھرا کرتا تھا کہ اسلام جس بات کی دعوت دے رہا ہے غالباً وہی زیادہ برتر اور پاکیزہ ہے، اس لیے ان کی کیفیت دم میں ماشا دم میں تولا کیسی تھی کہ ابھی بڑھ کے اور ابھی ڈھیلے پڑ گئے۔ حضرت عمر رضی اللہ تعالیٰ عنہ کے اسلام لانے کے متعلق تمام روایات کا خلاصہ ما جمع و تطبیق یہ ہے کہ ایک دفعہ انہیں گھر سے باہر رات گزارنی پڑی، وہ حرم تشریف لے آئے۔ اس وقت نبی پاک صلی اللہ علیہ وآلہ وسلم نماز پڑھ رہے تھے اور سورہ الحاقہ کی تلاوت فرما رہے تھے۔ حضرت عمر رضی اللہ تعالیٰ عنہ قرآن سننے لگے اور اس کی تالیف پر حیرت زدہ رہ گئے۔ ان کا بیان ہے کہ میں نے اپنے جی میں کہا، خدا کی قسم یہ تو شاعر ہے جیسا کہ قریش کہتے ہیں، لیکن اتنے میں آپ صلی اللہ علیہ وآلہ وسلم نے یہ آیت تلاوت فرمائی۔ یہ ایک بزرگ رسول کا قول ہے، یہ کسی شاعر کا قول نہیں، تم لوگ کم ہی ایمان لاتے ہو۔ حضرت عمر رضی اللہ تعالیٰ عنہ کہتے ہیں میں نے اپنے جی میں کہا، اوہو یہ تو کاہن ہے، لیکن اتنے میں آپ صلی اللہ علیہ وآلہ وسلم نے یہ آیت تلاوت فرمائی، یہ کسی کاہن کا قول بھی نہیں، تم لوگ کم ہی نصیحت قبول کرتے ہو، یہ اللہ رب العالمین کی طرف سے نازل کیا گیا ہے۔ حضرت عمر رضی اللہ تعالیٰ عنہ کا بیان ہے کہ اس وقت میرے دل میں اسلام جاگزی ہو گیا۔ یہ پہلا موقع تھا کہ حضرت عمر رضی اللہ تعالیٰ عنہ کے دل میں اسلام کا بیج پڑا، لیکن ابھی ان کے اندر جاہلی جذبات، تقلیدی عصبیت اور آبا و اجداد کے دین کی عظمت کے احساس کا چھلکا اتنا مضبوط تھا کہ نہا خانہ دل کے اندر مچلنے والی حقیقت کے مغز پر غالب رہا، اس لیے وہ اس چھلکے کی تہ میں چھپے ہوئے شعور کی پرواہ کیے بغیر اپنے اسلام دشمن عمل میں سرگردہ رہے۔ سامعین، وقت کی کمی کے باعث اپنے اس سلسلے کو مزید آگے ہم اگلی نشست میں بڑھائیں گے۔ اس کے ساتھ ہی قاسم بھٹی کو دیجیے اجازت، اللہ نگہبان۔
0: آپ کی سماعتوں سے ٹکراتی ہے آواز یو سی پی کی دنیا، FM 92.6۔

0: Sufi sings who? That which is, that which was, that which will be.
1: مسلمانی که داند رمز دین را نساید پیش غیر الله جبین را اگر گردون به کام او نگردد به کام خود بگرداند زمین را این رادیو FM 92.6 است بشنوید جهان UCP
2: ایک نیا انداز
3: ایک نئی سوچ
2: ایک نئی پہچان
3: ایک نئی لگن
2: UCP میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان
3: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے
2: اور جہاں باتیں ہوں مستقبل کی معلومات کی اور بحث و تکرار ہو آنے والے وقت کی
3: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں UCP نمبر 1
2: جب ملتی ہے لگن
3: محنت
2: کامیابی اور خلوص
3: تو بنتی ہے
2: UCP کی دنیا
3: آپ سن رہے ہیں FM 92.6
2: سنتے رہیے
4: السلام علیکم سامعین پروگرام ہے منزل اور میں ہوں آپ کا میزبان علی اشرف اور منزل میں ہم آپ کی ملاقات کرواتے ہیں کچھ ایسے لوگوں سے جنہوں نے اپنی لائف میں کچھ نہ کچھ سٹرگل کر کے اچیو کیا ہوتا ہے اور وہ اپنی لرننگ جو ہیں اپنا پروسیس جو ہیں اور اپنی جو فائنڈنگز ہیں وہ ہمارے ساتھ شیئر کرتے ہیں اور ہماری جو یوتھ ہے اور ہمارے جو لسنرز ہیں وہ ان سے سیکھتے ہیں اور ایک ایسا سلسلہ ہے جس سے ہم ایک انسپریشن اور موٹیویشن کریٹ کرنے کی کوشش کرتے ہیں اور پروسیس بہت ہی امپورٹنٹ چیز ہے اور اس پروگرام میں ہم کوشش کرتے ہیں کہ جن لوگوں نے کچھ بھی اچیو کیا ان کا پروسیس جانیں تاکہ آپ اس سے ریلیٹ کر سکیں اور اسی مقصد کے لیے ہم بلاتے ہیں مختلف شخصیات کو آج ہمارے ساتھ موجود ہیں مائرہ فاروق مانیکا اور بڑی ڈائیورس قسم کی شخصیت ہیں انہوں نے اکنامکس میں تعلیم حاصل کی ہے سائیکالوجی مائنر ہے اس کے علاوہ میموری جو آپ کا اور میرا بہت بڑا ایشو ہے اور خاص طور پہ اسٹوڈنٹس کا بہت بڑا ایشو ہوتا ہے اس کے حوالے سے ان کا کام ہے یہ بتاتی ہیں کہ چیزیں کس طرح سے یاد رکھنی ہیں اور خاص طور پر ایگزام کی چیزیں جو کہ بورنگ بھی ہوتی ہیں اور ہم اسے اتنا یاد رکھنا بھی نہیں چاہتے اور کوشش کرتے ہیں کہ سیمسٹر کے بعد اسے بلا دیں تو اس طرح کی جو میموری ہے اس کو کس طرح سے رکھا جا سکتا ہے اور کیسے وہ پریکٹسز کیا ہیں جس سے ہم کم از کم ایگزام تک جو ہے وہ میموری ریٹین کر سکیں اس پر بھی بات ہوگی اور انہوں نے ایک بہت ہی خوبصورت موضوع پر جسے اگر آسان الفاظ میں میں کہوں تو آخرت کا جو بعد مرنے کے جو دوبارہ زندہ ہونا ہے جس کو قرآن نے بار بار سائٹ کیا ہے اور ایک مومنوں میں اور کفار میں ایک ڈبیٹ جنگ یہ بھی ہوتی تھی کہ وہ کہتے تھے کہ جب کوئی مر جائے گا تو زندہ کیسے ہو سکتا ہے تو اس کے اوپر انہوں نے قرآن کانٹیکسٹ میں ایک کتاب بھی لکھی ہے تو یہ ساری باتیں ہم ان سے پوچھنے جا رہے ہیں مائرہ کیسی ہیں آپ ویلکم ٹو FM 92.6
5: السلام علیکم تھینک یو فار ہیونگ می میں الحمدللہ
4: ویلکم السلام کیسا لگ رہا ہے مائرہ آپ کو یہ ایک یونیورسٹی کے ریڈیو اسٹیشن آ کے
5: میں کافی مطلب سرپرائز ہوئی ہوں پازیٹیولی سرپرائز میں نے آپ سے پوچھا بھی تھا کہ یہ مطلب یونیورسٹی کا ہے ریڈیو کیونکہ میں نے آج تک نہیں دیکھا کسی یونیورسٹی کا اپنا ریڈیو ہو اور وہ بھی مطلب یا تو اگر یہ کوئی فلم میکنگ کی ہو تو پھر بندہ کہ اچھا چلو پھر یا میوزک کی یونیورسٹی ہو لیکن وہ ایسا بھی نہیں ہے تو میں مجھے تو بہت اچھا لگا اور ایکچولی یونیورسٹی بہت اچھی لگی میں پہلی بار آئی ہوں جو پارکنگ ہے بڑی انہوں نے اچھی لائک پلاننگ سے لگ رہا ہے بنائی ہوئی ہے ہمیں نہیں بنائی ہوئی
4: بالکل ایسے ہی ہے اور پارکنگ کا تو آپ کو پتا ہے کہ سیویئر کرائسس ہے ہمارے یہاں پہ اچھا مائرہ تھوڑا سا بتائیں کہ ہمارے یہاں عمومی طور پر جب اسٹوڈنٹ پڑھ رہے ہوتے ہیں تو اور خاص طور پہ جو تھوڑے اچھے اسٹوڈنٹ ہوتے ہیں بریلینٹ اسٹوڈنٹ ہوتے ہیں ان کے بارے میں کہا جاتا ہے کہ یا تو ڈاکٹر بننا ہے یا انجینئر بننا ہے تو یہ اکنامکس کا تو ہمیں جب اسکول میں پڑھے ہوتے ہیں وہ پتہ بھی نہیں ہوتا کہ مائنر سا ایک سبجیکٹ ہوتا ہے تو یہ اکنامکس تک کا سفر کیسے طے کیا آپ نے
5: یہ سوال آپ کا بڑا اچھا ہے میرا یہ میرے یوزلی جو ڈیسیجنز ہوتے تھے نا ہمیشہ سے ابھی بھی وہ جو اماں ابو کہہ دیں بس وہی کر لو وہ اینڈ پہ ہمیشہ وہی اگر میں کہوں میں نے لیفٹ جانا ہے وہ کہہ نہیں تم رائٹ جاؤ تو ایونچولی لیفٹ میں جا کے میں کہتی تھی ویسے رائٹ ہی جانا چاہیے تھا تو اب اکنامکس میں اس طرح ہوا کہ فار سم ریزن او لیولس میں میرا جناب اکنامکس میں بہت اچھا رزلٹ آیا اے اسٹار آیا پھر جناب اے لیولس میں بھی اے اسٹار ہی تھا तो आप जब यूनिवर्सिटी गए तो उधर आप पहले साल में आपने कोर्सेज करने होते हैं, फिर आप डिसाइड करते हो पहले सेमेस्टर के बाद कि आपने मेजर क्या रखना है अपना। तो इकोनॉमिक्स हफ्ता भी रख सकते हो अगर आपका जीपीए अच्छा हो, 3.2 से ऊपर हो तो फिर आप रख सकते हो, वरना फिर आप पॉलिटिक्स रखो या एंथ्रोपोलॉजी रखो या इस तरह करके। तो मुझे उस वक्त तक इतना तो पता नहीं था कि मुझे क्या शौक है, मुझे पढ़ाई से वैसे ही माजरत के साथ काफी नफरत थी बचपन से ही, तो कभी शौक नहीं था मुझे पढ़ाई का, तो बस था कि करनी है, मुझे होता ना पढ़ गई अब करनी तो है ही, तो किसी में भी कर लो, शौक तो किसी का भी नहीं है। तो अब वो जब जीपीए आया तो वो 3.2 से ऊपर था, तो अब सोच रहे थे क्या रखना है, पॉलिटिकल साइंस रखें, इकोनॉमिक्स रखें, एंथ्रो रखें। तो अम्मी को मेरी हमेशा से ना इकोनॉमिक्स में बड़ी वो नहीं होती थी कि मेरी नहीं इकोनॉमिक्स रखो, वो बड़ी खुश होंगी ना कि इकोनॉमिक्स है और वो भी रख रहा है जो। तो मैं कहा चलो इसमें
4: घर की इकोनॉमिक्स अम्मी चलाती है,
5: नहीं नहीं वो तो अम्मी चलाते हैं।
4: अच्छा नहीं प्रैक्टिकली तो अम्मी चला रही होती है,
5: वो तो
4: प्रैक्टिकली तो फाइनेंसर होते हैं,
5: फाइनेंशियल इकोनॉमिक्स तो अम्मी चला रहे हैं ना हर चीज। तो वो उनको
4: खजाना तो खुद कमाता नहीं है, वो चलाता है, तो घर की वजीरे खजाना
5: नहीं, वो तो वही है ना, वो तो उसमें तो कोई शक नहीं है। तो उन्होंने उनको उनकी बड़ी खुशी थी कि भाई इकोनॉमिक्स अगर मेरी कर लेना बेटी, उनका एक वो जो प्राउडनेस वाली चीज होती, तो उनको खुश करने के लिए मैंने कहा भाई जो भी रखूंगी मुझे कौन सा कोई इंटरनल खुशी किसी में मिलनी है, तो चलो इकोनॉमिक्स ही रख लो। तो वो इस तरह मैंने इकोनॉमिक्स कर लिया, लेकिन थर्ड ईयर में जाके ना मुझे साइकोलॉजी ए लेवल्स में थी, मुझे पसंद थी, लेकिन वहां पे ना मेजर नहीं था साइकोलॉजी का, एंड मैं जब कोर्स रखना भी कोई चाहती थी वैसे ही माइनर था, माइनर भी हमारे सेकंड ईयर में इंट्रोड्यूस उन्होंने किया था, तो कोर्स रखना भी चाहती थी, कोई क्लैश हो जाता था नहीं रखती थी। तो फाइनली थर्ड ईयर में जाके फिर साइकोलॉजी के ना दो कोर्सेज मैंने रख लिए, दो या तीन थे शायद, जिसमें से दो एक ऐसे सर के साथ थे, सबने कहा बेटा तुम्हारा जो जीपीए अल्लाह मैंने तुम्हें दे ही दिया था ना अब तो तुम गई, क्योंकि वो तो कभी नहीं पास करेंगे, वो कर बहुत मुश्किल से ग्रेड देते हैं, और सारे उनसे बड़े वो थे। तो मैंने कहा अल्लाह ये मैंने क्या रख ली, मेरी तो बड़ी जान निकली थी, और पहले क्विज में मैं फेल भी हो गई थी सिर्फ इसी में कि मैं क्या करूंगी। लेकिन अल्हम्दुलिल्लाह दोनों कोर्सेज में उन्होंने मुझे एज दिए, और जो तीसरा था उसमें मेरा ए था, मेरा साइकोलॉजी का मेरा 4 ही जीपीए रहा है माइनर में। तो वो उसमें मुझे पता चला अच्छा नहीं मुझे साइकोलॉजी बड़ी पसंद है, मतलब वो बस मजा आया था, या शायद मेरे टीचर बहुत अच्छे थे, इकोनॉमिक्स में इतना वो मजा नहीं आया, मतलब मजा तो लर्निंग तो हुई ऑब्वियसली, लेकिन वो जो एक अटैचमेंट होती है वो मेरी ज्यादा साइकोलॉजी से हुई थी। इकोनॉमिक्स में सफर यही था कि बेसिकली अम्मा को खुश करना था
4: जी। चले अगर आपका अपना कोई पर्सनल ऐसे परसूट नहीं था तो फिर अम्मा की खुशी जो है वो बड़ी इम्पोर्टेंट है, वो भी इम्पोर्टेंट है।
5: ये मेरे लिए था हिस्सा हमेशा से, जब ए लेवल्स भी ओ लेवल्स में भी मुझे हमेशा होता था मैं क्यों पढ़ रही हूँ, मतलब क्या फायदा क्या है इसका पढ़ाई का, वो एक क्वेश्चन मेरा ख्याल हर इंसान को ही आता है। तो मैं एक कोई ना कहीं अपने अपने आपको अपने एक रीजन देना होता था, तो मेरे लिए हमेशा से एक चीज मेरे अंदर जो फीड की गई थी ना कि बस अल्लाह मियां खुश, अल्लाह देख रहा है, अल्लाह को खुश करना है और अल्लाह को नाराज नहीं करना, बस ये पता होती थी बात। तो जब पढ़ाई कर रहे हैं मैं क्या बिजनेस पढ़ के, मैं कहती थी अल्लाह मियां मैं कल मर गई, अल्लाह मियां मुझसे पूछेंगे तुम क्या कर रही थी, मैं कहूंगी जी मैं बिजनेस पढ़ी थी, अल्लाह मियां कहेंगे तो क्या किया तुमने, क्या मैं जवाब दूंगी। तो हर चीज को वो इंटेंशन कहते हैं ना आपने लिंक करनी है, तो मैं कहती थी मुझे तो इससे कोई नहीं मिल रही ना, कोई फायदा नजर आ रहा है, क्योंकि दिमाग इतना ही था। तो मेरी इंटेंशन हमेशा यही होती थी अच्छा इसे अम्मा भी खुश होंगे तो माँ बाप खुश हैं तो अल्लाह मियाँ खुश होंगे। तो मेरी हमेशा से इंटेंशन अल्लाह मियाँ इवेंचुअली अल्लाह मियाँ को खुश करने की होती थी पढ़ाई की, शायद इसलिए नंबर भी आ जाते थे।
4: बड़ी जो है ना मासूम सी और स्ट्रेट सी अप्रोच है,
5: इसलिए नंबर भी आ जाते थे और फिर पढ़ाई हो भी जाती थी बैठ के, ये भी नहीं होता था कईयों से नहीं होती पढ़ाई, लेकिन जब ये इंटेंशन हो ना कि अच्छा इस चाहे मैं केमिस्ट्री पढ़ने से भी मुझे पता है अल्लाह मियाँ खुश होंगे क्योंकि अम्मा खुश होंगी, तो वो मोटिवेशन आ जाती थी।
4: बिल्कुल ठीक है। अच्छा मायरा आपने बेल्जियम से भी पॉजिटिव साइकोलॉजी में डिग्री की है या
5: नहीं? बेल्जियम से मैंने एजुकेशनल रिसर्च की।
4: अच्छा एजुकेशनल रिसर्च
5: है और पॉजिटिव साइकोलॉजी की मैंने यूपेन से स्पेशलाइजेशन की है।
4: सही, तो उसका एक्सपीरियंस बताएं बेल्जियम का और यहाँ पढ़ना वहाँ पढ़ना क्या डिफरेंस था उसमें?
5: अच्छा एक तो ये कि लम्स में भी काफी स्ट्रिक्टनेस होती है रिसर्च से रिलेटेड, तो जब बेल्जियम गए तो सबने कहा कि ये वो यूनिवर्सिटी है जहाँ पे गुजारा नहीं होता लोगों का, कि बड़ी टफ है जी और अगर आपने नहीं किया तो निकल जाएंगे और ये वो जो।
4: अच्छा, के बेल्जियम चूज करने की वजह थी या बस ऐसे ही रैंडम?
5: नहीं नहीं उसकी बड़ी खास वजूहत थी बेल्जियम की। एक तो ये कि इंग्लैंड नहीं था वो क्योंकि हर कोई इंग्लैंड चला जाता है तो मुझे था वहां नहीं जाना, और दूसरा ये कि मुझे वैसे चॉकलेट्स की मैं बहुत बड़ी फैन हूँ, मतलब मेरा लोग यहाँ पे चाय शाय पीते हैं, कॉफी पीते हैं, मैं नहीं पीती, कभी भी नहीं, पास भी नहीं गई, लेकिन मैं चॉकलेट्स खाती हूँ, मेरी कैफीन वहां से मिलती है मुझे, तो बेल्जियम की चॉकलेट्स बड़ी मशहूर हैं। लेकिन उनसे जो सबसे बड़ा वजह है ना वहाँ की, वो है अब्बू के एक फ्रेंड सईद अंकल,
6: सही,
5: वो बचपन से मतलब फैमिली फ्रेंड है, मतलब उस तरह है, तो उनकी बीवी और वो दोनों मतलब हमारी फैमिली फ्रेंड्स की तरह है, तो उन पे अम्मा अबू को बड़ा अंधा विश्वास जैसे कहते हैं ना वो था, तो वो वहां पे रहते थे, तो उन्होंने भेजना तो मुझे वहीं था जहाँ पे कोई जानने वाला हो, वरना उन्होंने मुझे बाहर बिल्कुल नहीं भेजना था, तो उनकी मेहरबानी क्योंकि वो थे वहाँ पे, उनको पता है कि ख्याल भी बड़ा करते हैं, तो इसलिए उन्होंने मुझे कहा अच्छा तुम बेल्जियम जा सकती हो।
6: और बेल्जियम में पढ़ने का एक्सपीरियंस
5: बहुत अच्छा था, अल्लाह का शुक्र है। वहाँ पे जो शहर था वो लूवन था, बहुत छोटा शहर था, 8 किलोमीटर में उसका पूरा वो था, उसका क्या कहते हैं उसको, डायमीटर उसका 8 किलोमीटर का था, तो सोच लें कितना छोटा होगा, और लेकिन वो सारा जो शहर था वो यूनिवर्सिटी ही थी।